0: मौजूद सामेन, इस वक्त स्टूडियो की घड़ी में 11:20 हो चुके हैं। मंगल का दिन है, जून की 23 तारीख है और इस्लामी साल के पहले महीने मुहर्रम की आज 7 तारीख है। आप अपने पैगामात हमें इस नंबर पर व्हाट्सएप या नॉर्मल मैसेजेस के ज़रिए भेज सकते हैं, 5251-7005। जी हाँ, 5251-7005 के ज़रिए आप अपने पैगामात हमें भेज सकते हैं। अब आप समाअत फरमाएंगे खोजा शिया जामा मस्जिद मौलाना अली अकबर साहब की ज़ुबानी एक बयान, आइए समाअत फरमाइए।
1: ला हौल वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अज़ीम। حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير أعوذ بالله السميع العليم من الشيطان اللين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي جعلنا من المتمسكين بولاية أمير المؤمنين ولائمة المعصومين عليهم السلام الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق الصلاة والسلام وتحية والإكرام على سيد أسلم في الوجود سر الله في كل موجود نقطة الدائرة الوجود صاحب لواء الحمد والمقام المحمود قاتم لما سبق والفاتح لمن غلق المولى الحق بالحق مولانا مولى الثقلين جد الحسن والحسين أبي القاسم محمد ثم الصلاة على أهل بيته الطيبين الطاهرين أما بعد فقد قال الله تبارك وتعالى في كتابه الكريم وهو أصدق الصادقين وقوله الحق بسم الله الرحمن الرحيم الحمد لله أما بعد فقد قال

0: ये क्या मैं बताऊं, वापस आए फिर कहा, नहीं माँ का दिल बच्चे को देखे बगैर बेचैन होगा। कपड़ा ढकते हुए आगे गए, कहा अगर माँ ने हटा के देख लिया तो क्या होगा। अजादारों इस तरह से हुसैन सात मरतबा आगे गए और सात मरतबा पीछे आए, और बस अजादारा ने मजलूम करबला फिर वापस आके नन्ही सी लहद बनाई और असगर को उसमें दफन करके खुद कब्र पे गिरे और आंसू बहाते हुए कहा, अकबर अब बता मैं सकीना को क्या जवाब दूँ। अजादारों वह वक्त भी आया कि इमाम हुसैन खैमे में आए और सबको दो सफ में बांटा और सबसे रुख्सत हो के चलने लगे। बीबियों ने दामन को थाम लिया, आका आप हमें किसके सहारे छोड़कर जा रहे हैं। इमाम ने तसलियत दी, संभाला सबको, वसीयतें की, खैमे के बाहर निकले। और जब निकले तो आज़ादारा ने सैयदुल शहदा सैयद सज्जाद से वसीयत कर चुके थे, सकीना पीछे थी, तसल्ली देकर फूफी के बहन के हवाले किया, सकीना फूफी अम्मा के साथ रहना। उसके बाद जब आप आगे बढ़े, तारीख ने लिखा कि जुलजना आगे बढ़ ही रहा था, रुक गया। इमाम ने कहा मुझे मैदान तक छोड़ दे। जुलजना ने कहा ना, मैं तो ले जाता, ज़रा आप ख़दमों की तरफ देखे। अब जो इमाम हुसैन ने ख़दमों की तरफ देखा, सकीना ख़दमों को लिपट के कह रही है, जुलजना मेरे बाबा को ना ले जा, इसलिए सुबह से जो भी गया है वो वापस नहीं आया। ना मेरा चचा वापस आया, ना मेरा अकबर वापस आया, ना मेरा असगर वापस आया, मेरे बाबा को ना ले जा। हुसैन ज़मीन पर आए, ज़मीन पे लेट के सीने पे लिटाया, बेटी को वसीयत किया, बाबा को जाने दे मेरे लाल, आज के बाद तू फूफी के पास रहेगी, असगर मेरे पास रहेगा। सकीना रोते हुए आगे बढ़ी, हुसैन मैदान में आए। लेकिन हुसैन की शहादत को आप बाद में सुने, मख्तसर इतना कि जालिमों ने घेर कर हुसैन को शहीद किया। जुलजना ने पेशानी में खून लगा कर अब जब खैमे की तरफ आया, सकीना की निगाह जुलजना के पेशाने पे पड़ी, खून आलूद देख कर कहा, जुलजना मैंने कहा था मेरे बाबा को ना ले जा, जुलजना मेरा बाबा शहीद कर سيعلم الذين ظلموا أي منقلب ينقلب بار لها بحق الزهرة وأبيها وبالها وبنوها. ہماری اس مختصر سے ذکر خلیل کو قبول فرما، کربلا شناسی کی توفیق عطا فرما، خدا شناسی کی توفیق عطا فرما، اتحاد قوم میں نصیب فرما، بحق اہل بیت کربلا کی زیارت نصیب فرما، تیرے گھر کی حج و عمرہ نصیب فرما، امام عصر رضی اللہ تعالیٰ فرجہ الشریف کے.
1: موزی سامعین، ابھی آپ سماعت فرما رہے تھے خواجہ شیعہ جامع مسجد مولانا علی اکبر صاحب کی زبانی ایک بیان. آئیے اسی کے ساتھ بڑھتے ہیں چند اعلانات کی طرف. جمعہ 26 جون صبح 9:30 المدینہ ہال کونفوکوفینکس میں استانی بیگم ساجدہ رجب کی سرپرستی میں محفل عاشورہ کا اہتمام کیا جا رہا ہے. تمام خواتین کو شرکت کی دعوت ہے. اگر ممکن ہو تو آپ سے سفید یعنی وائٹ کپڑے پہننے کی درخواست ہے. جمعہ 26 جون صبح 9:30 بیت النور سیدھے موشال میں عالمہ شمیمہ سبراچی کی سرپرستی میں عاشورہ کے موقع پر ایک نورانی محفل کا اہتمام کیا جا رہا ہے. اور جمعرات 25 جون بعد نماز ظہر عبدالرزاق پریئر ہال فینکس میں سیدہ انازہ فاطمہ کی سرپرستی میں محفل ذکر کا اہتمام کیا جا رہا ہے. اور جمعہ 26 جون صبح 10:00 جامعہ ایوبیہ رضویہ پورٹ لوئس نکولی روڈ میں شیلا آپا کی سرپرستی میں یوم عاشورہ کے موقع پر ایک نورانی محفل کا اہتمام کیا جا رہا ہے. بعد نماز ظہر لنگر بھی تقسیم کیا جائے گا.